0: آج بھی میں وہ چیلنجز مجھے اچھا لگتا ہے. اور مجھے یاد ہے اس زمانے میں کتنے بڑے بڑے رائٹرز ہوا کرتے تھے, بھگوتی چرن ورما جی, امرت لال ناگر جی, رام لال جی, اقبال مجید صاحب, کے پی سکسینہ صاحب, ان لوگوں کے ناٹک کرنے کو ملتے تھے اور میں نے کیا تھا. آج کچھ لیکوں کی لگتا ہے شاید کچھ کمی ہو گئی ہے, پھر بھی آکاشوانی اپنا پورا پریتن کر رہا ہے کہ اچھے سے اچھے ناٹک لکھوائے اور اچھے سے اچھے ناٹک یہاں پر براڈ کاسٹ ہوں. تو ابھی حال ہی میں میں نے کچھ ناٹک ریکارڈ کیے, بیچ میں ایک لیگ پیریڈ آیا تھا قریب 7-8 سال کا جب میں نے کوئی ناٹک نہیں کیے تھے. تو من میرا کچوڑتا تھا کہ بھائی آکاشوانی میں کیوں نہیں مجھے بلایا جاتا ہے, لیکن اب پھر سے سلسلہ شروع ہو گیا ہے اور میں آکاشوانی کو بہت بہت شبھ کامنائیں دیتا ہوں, کسی طریقے سے لوگوں کو ریکارڈ کرتے رہیں, لوگوں کا منوبل بڑھاتے رہیں. اور سب سے بڑی بات جو میں نے کہا کہ آکاشوانی سے آواز کی دنیا چونکہ یہ ہے, تو سب سے بڑی چیز یہ ہے کہ ایک ایکٹر کو سیکھنے کا یہ بہت بڑا مادھیم ہے.
1: 88 ورشوں کی لمبی یاترا طے کرنے والے اس کیندر کا آرمبھ 5 کلو واٹ کے میڈیم ویو ٹرانسمیٹر سے ہوا تھا, جو 50 ہوتا ہوا 300 کلو واٹ تک پہنچ گیا. استھاپنا کے اگلے ورش سے ہی یہاں گرامین پرسارن کی شروعات ہو گئی تھی. 15 اپریل 1953 کو پرادیشک سماچاروں کا آرمبھ ہوا. وویدھ بھارتی کی وگیاپن پرسارن سیوا اور پھر ایف ایم رینبو نے آکاشوانی کی لوکپریتا کو نئی اونچائیاں دی. استاد بسم اللہ خان اور ساتھیوں کے شہنائی وادن سے 20 اگست 2000 میں ایف ایم کا آرمبھ ہوا تھا. بہوجن ہتائے بہوجن سکھائے کا ادگھوش کرتا آکاشوانی کا لکھنؤ کیندر نرنتر پرگتی کے پتھ پر اگرسر ہے اور اپنے نئے نئے کارکرموں سے اپنے شروتاؤں میں لوکپریہ بنا ہے. شروتاؤں کے پتر, ای میل, فون اور آکاشوانی شروتا سنگھوں کے سندیش اس بات کی نرنتر تصدیق کرتے رہتے ہیں. اس سفل یاترا پر اپنے پریہ شروتاؤں کو شبھ کامنا دیتے ہوئے کیندر کی کارکرم پرمکھ سمونا ایس پانڈے.
2: आकाशवाणी लखनऊ गौरवशाली 88 वर्ष से सतत श्रोताओं को मनोरंजन के साथ सूचना और शिक्षा प्रदान करता रहा है. समाज के सभी वर्गों के लाभ के लिए हमेशा प्रयासरत रहता है. कृषिकों, मजदूरों, युवाओं, महिलाओं, ग्रामीणों, बच्चों आदि सभी की आवश्यकताओं को ध्यान में रखते हुए कार्यक्रम का निर्माण करना आकाशवाणी लखनऊ की प्राथमिकता रही है. लोगों के बीच में जाकर उनकी बात को सभी तक पहुंचाना तथा विशेषज्ञों द्वारा उनके समस्याओं का समाधान कराना भी मुख्य उद्देश्य रहा है आकाशवाणी लखनऊ का. कला, साहित्य, खेल, स्वास्थ्य आदि सभी महत्वपूर्ण विषयों पर कार्यक्रम प्रस्तुत करता रहा है आकाशवाणी लखनऊ और समाज के लोगों को एक सूत्र में बांधने का कार्य करता रहा है. राष्ट्रीय व अंतर्राष्ट्रीय खेलों के सजीव प्रसारण व अन्य कार्यक्रम के माध्यम से आकाशवाणी लखनऊ जनमानस को खेल के प्रति आकर्षित करता रहा है, जिससे कई महान खिलाड़ी देश को प्राप्त हुए जिन्होंने मेडल जीतकर देश को गौरवान्वित किया. आकाशवाणी लखनऊ अपने हर चैनल पर जनमानस को जागरूक करने के साथ ही उन्हें अपने जीवन के लक्ष्य को प्राप्त करने के लिए प्रेरित करता रहा है. यह केंद्र इसी तरह समाज की सेवा करते हुए उनको लाभान्वित करता रहेगा. इसी कामना के साथ मैं सभी सुधी श्रोताओं को आकाशवाणी लखनऊ के तीनों चैनल प्राइमरी, विविध भारती और एफएम रेनबो लखनऊ से हमेशा जुड़े रहने का आह्वान करती हूं और आपको शुभकामनाएं देती हूं कि इसी तरह हमारे साथ बने रहिए. नमस्कार.